0: आवाज़ें ताजिक आकाशवाणी आपका स्वागत है हमारे प्रसारण में। रेडियो आवाज़ें ताजिक 4 बजे दुशम्बे नगर और 4:30 बजे भारतीय समय के अनुसार 1 घंटे के जारी प्रसारण हो जाता है। आप हमारे प्रसारण में ताजिकिस्तान के नैतिक, सांस्कृतिक, सामाजिक, इतिहास और जीवन के बारे में दिलचस्प टिप्पणियाँ आठ भाषाओं ताजिकी, दारी, फारसी, रूसी, उज़्बेकी, हिंदी, अरबी और अंग्रेजी में सुन सकते हैं।
1: के मुख्य खबरें ताजिकिस्तान दवाओं के उत्पादन और औषधि पौधों के प्रसंस्करण का विस्तार करने के लिए PDPT के पहले उपाध्यक्ष ने बेलारूस में द्वितीय अंतर्राष्ट्रीय अंतर पार्टी सम्मेलन में भाग लिया। इसराइल ने ईद अल अधा के दूसरे दिन लेबनान पर 108 हमले किया, 28 लोग मारे गए। ये और दूसरे खबरें हमारे इस घंटे में। ताजिकिस्तान दवाओं के उत्पादन और आधुनिक प्रौद्योगिकियों के आधार पर दवा उद्योग के सतत विकास के लिए अनुकूल वातावरण बनाना चाहता है। ये बात ताजिकिस्तान गणराज्य की सरकार के बैठक में कही गई। इसके लिए साल 2026-2030 के लिए ताजिकिस्तान गणराज्य में दवा उद्योग के विकास के लिए एक मसौदा कार्यक्रम विकसित किया गया है। कार्यक्रम अनुसंधान और विकास के लिए अनुकूल वातावरण बनाने, आयात प्रतिस्थापन उत्पादों के उत्पादन में वृद्धि करने और आबादी और स्वास्थ्य सेवा क्षेत्र को दवाइयों और घरेलू चिकित्सा उत्पाद प्रदान करने में मदद करेगा। इसके अलावा आने वाले वर्षों में औषधि पौधों की खेती, संग्रह और प्रसंस्करण स्थापित किया जाएगा। साथ ही क्षेत्र के विकास के लिए विदेशी निवेश आकर्षित होंगे। देश के राष्ट्रपति मामहिम मौली रामू ने जोर देकर कहा है कि दवाओं के घरेलू उत्पादन को विकसित करने और इन उत्पादों का उत्पादन करने वाले उद्यमियों का समर्थन करने के लिए उपलब्ध अवसरों का व्यापक उपयोग करना आवश्यक है। ताजिकिस्तान के पीपल्स डेमोक्रेटिक पार्टी के पहले उपाध्यक्ष मलिक शो निमाजोदा ने बेलारूस गणराज्य के ब्रेस्ट में बुलाया रास पार्टी के पहल पर आयोजित द्वितीय अंतर्राष्ट्रीय अंतर पार्टी सम्मेलन में भाग लिया। ताजिकिस्तान की पीपल्स डेमोक्रेटिक पार्टी के पहले उपाध्यक्ष ने बेलारूस में द्विपक्षीय अंतर्राष्ट्रीय अंतर पार्टी सम्मेलन में भाग लिया। ये ताजिकिस्तान की पीपल्स डेमोक्रेटिक पार्टी द्वारा बताया गया था। सम्मेलन के दौरान जिसमें 16 देशों के राजनीतिक दलों के प्रतिनिधियों ने भाग लिया, मलिकशो निमाजोदा ने प्रतिभागियों को ताजिकिस्तान गणराज्य के राष्ट्रपति की वैश्विक पहल के बारे में विस्तार से बताया। राष्ट्र के नेता मामहिम मौली रामू ने भविष्य की पीढ़ियों के लिए शांति समेकन का दशक शीर्षक दिया। इस बात पर जोर दिया गया कि अंतर पार्टी सहयोग का विकास, शांति और स्थिरता को मजबूत करने, राजनीतिक संवाद का विस्तार करने और अंतर्राष्ट्रीय संबंधों को विकसित करने में महत्वपूर्ण योगदान दिया। May 28, 2026 को दुशांबे में ताजिकिस्तान गणराज्य के ऊर्जा संसाधन मंत्री दलेर जुमा ताजिकिस्तान गणराज्य की सरकार के तहत पर्यावरण संरक्षण पर समिति के अध्यक्ष के साथ बहादुर शेरअलीजोदा से एक बैठक की चीनी कंपनी बोंगनो पर्यावरण के नेतृत्व के साथ मुलाकात की। ये ताजिकिस्तान की ऊर्जा और जल संसाधन मंत्रालय की प्रेस सेवा द्वारा रिपोर्ट की गई है। बैठक के दौरान पार्टियों ने दुशांबे शहर में ठोस घरेलू कचरे के प्रसंस्करण और उपशिष रिसाइकलिंग के माध्यम से बिजली के उत्पादन के लिए एक संयंत्र के निर्माण के लिए परियोजना के कार्यान्वयन से संबंधित सहयोग के मुद्दों पर चर्चा की। जैसा कि वार्ता के दौरान नोट किया गया था, परियोजना के कार्यान्वयन से पर्यावरण की स्थिति में सुधार, घरेलू कचरे को कम करने और आधुनिक प्रौद्योगिकियों के प्रभावी उपयोग में योगदान होगा। बैठक के बाद वार्ताकारों ने संयुक्त परियोजना को लागू करने के लिए बातचीत जारी रखने की इच्छा व्यक्त की। تاجکستان میں روسی سنسکرتی کے دینوں کے حصے کے روپ میں تاجکستان کے راشٹریہ سنگرہالے دوارا تیار ایک پردرشنی پرستوت کی گئی تھی جس نے آگنتکوں کے بیچ بہت روچی پیدا کی. ایک فوٹو پردرشنی اور انٹریکٹیو کاریاشالاؤں کی ایک شری لنکا نے مہمانوں کو کازان کی سمردھی وراثت سے پریچت کرایا. ایک شیر نے سن 2026 میں اسلامی دنیا کی سنسکرتی رجدہانی کے مانت اپدھی آیوجکوں نے تترسان کی رجدہانی کے بہمکھی پرتیبھا دکھانے کی کوشش کی. کازان کریملین کی پرچیم وستوکلا اور کلی شریف مسجد سے لے کر آدھونک رچنات مسانون اور اسلامی شیشی کیندروں تک پرتیک تصویر روسی اور تاجک میں ورسیت اینوٹیشن کے ساتھ ہی جس نے آگنتکوں کو کشیتر کے اتہاس اور سنسکرتی باریکیوں میں گہری انت درشتی پراپ کرنے کی انومتی دی. فوٹو پردرشنی کے سمانانتر ویوہاری کاریاشالائیں آیوجت کی گئیں جہاں ہر کوئی پرمپری شلپ میں مہارت حاصل کر سکتا تھا جیسا کہ سلیک کی کلا، چمرے کی موزیک یا رشری آبھوشنوں میں سیرامک پینٹنگ. تاجکستان کے شطرنج کھلاڑیوں نے پانچویں قارشی اوپن انٹرنیشنل ٹورنامنٹ میں پردرشن کیا جو ازبیک شہر قارشی میں آیوجت کیا گیا تھا. شطرنج فیڈریشن آف دا ریپبلک آف تاجکستان نے بتایا پرتیوگتا میں قزاقستان، ازبکستان، کرگزستان، ترکمنستان، روس اور تاجکستان کے کھلاڑیوں نے بھاگ لیا. سوتر کے انوسار گروپ بی میں بھاگ لینے والے رخشونا سیدوا نے 6 انک بنائے اور ٹورنامنٹ کا کانسی پدک جیت کر مہیلاؤں کی پرتیوگتا میں تیسرا ستھان حاصل کیا ہے. تیمور اسماعیلوف نے 7 میں سے 9 آنک بنائے. بہروز جورائیو 6 آنک بنایا. شکرونا مسخابوا، حیدر قربونوف اور امینا مسخابوا نے 5.5 آنک بنائے. احمد سعید اکرمزودہ نے 4 آنکوں کے ساتھ ٹورنامنٹ کا سماپن کیا ہے. کل ملا کر لگ بھگ 200 شطرنج کھلاڑیوں نے سموبی میں پرتسپردھا کی. تاجک پہلوان لویق رجابوف نے انتراشری سنگٹھن ACBJJ برازیل کے جیو جیتسو کے پورن چیمپئن شپ کے ساتھ ایک انوبندھان پر ہستاکشر کیے ہیں اور اب برازیل کے جیو کیتسو کے نیاموں کے انوسار پردرشن کریں گے. مشرت مارشل آرٹ میں اپنے ویاپک انوبھو کے باوجود رجابوف کے لیے یہ ایک نیا چران ہے. MMA کے ان کا پیشیوار کریئر اکتوبر 2012 میں شروع ہوا جب انہوں نے تکنیکی ناک آؤٹ سے یوسف محمودوف کو ہرایا. ان کے بعد تاجک کھلاڑی نے لگاتار 10 جیت کی ایک شری لنکا بنائی جس نے انہیں انتراشٹریہ استر پر پرویش کرنے کے PFL لیگ کے ساتھ ایک انوبندھام پر ہستاکشر کرنے کی انومتی دی. رجبوف کو امریکہ پدونتی میں گمبھیر پرتسپردھا کا سامنا کرنا پڑا. نیادھیشوں کے سرو سمات نرنے سے انہیں رشید میگا میدوف سے اپنے کریئر میں پہلے ہار کا سامنا کرنا پڑا. حالانکہ پھر وہ نیادھیشوں کے فیصلے سے 2 جھگڑے جیت کر جیتنے کے راستے پر لوٹنے میں کامیاب رہے. اکتوبر 2019 میں اسلام مامادوف کے خلاف ان کی لڑائی ایک ڈرو میں سماپت ہوئی. PFL میں ان کا آگے کا پردرشن آسیر ہو گیا. رجبوف کو لگاتار 2 ہار کا سامنا کرنا پڑا لیکن پھر انہوں نے 3 اور جھگڑے لڑے جس میں انہوں نے ایک ہار کے ساتھ 2 جیتے. جنوری 2022 میں انہیں ایرگال FC ٹورنامنٹ میں پرتسپردھا کی جہاں انہوں نے زیف زین کو چوک ہولڈ سے ہرایا. فروری 2023 میں ان کے کریئر کا ایک نیا چران شروع ہوا جب رجبوف نے UFC کے ساتھ ایک انوبندھام پر ہستاکشر کیے. پہلے سے ہی اپنے پہلے میچ میں انہوں نے سرو سمتی سے استیبان ریبوویچ کو ہرایا. بعد میں UFC بیگام 87 ٹورنامنٹ میں تاجک کھلاڑی نے تیسرے دور میں تکنیکی ناک آؤٹ سے عبد الکریم آل سیلواری کو ہرایا. حالانکہ 21 جولائی 2024 کو رجبوف کو امریکی ترے اوگدے نے ہرایا تھا. اب ACBJJ کے ساتھ ایک انوبندھام پر ہستاکشر کرنے کے بعد لویق رجب کشتی اور جیو جیتسو کے نیاموں کے انوسار پردرشن پر دھیان کیندرت کرتا ہے. یہ قدم اس کے لیے نئے افسر کھولا ہے اور اسے بہو बहुमुखी प्रतिभा का प्रदर्शन करने की अनुमति देता है, क्योंकि कुश्ती कौशल हमेशा उसकी शैली का एक महत्वपूर्ण हिस्सा रहा है। और विदेश समाचार। ईद अल अधा की छुट्टी के दूसरे दिन लेबनान की दक्षिण पूर्व और माजिया भागों में इजरायली सेना द्वारा किए गए 108 हमलों के परिणाम स्वरूप महिलाओं और बच्चों सहित 28 लोग मारे गए और कम से कम 42 घायल हो गए। लेबनान की सरकारी एजेंसी NNA के मुताबिक इसराइल ने अब तक लेबनान के विभिन्न इलाकों पर 99 हवाई हमले और 9 तोपखाने हमले किए हैं। बताया जाता है कि मृतकों में महिलाएं, बच्चे और सेना कर्मी शामिल है। स्पेनिश टीवी चैनल सेक्सत्ता के अनुसार उत्तरी स्पेन में कम से कम 46 लोग गर्मी की लहर के शिकार हो गए हैं। सभी मृत इबेरियन प्रायद्वीप के उत्तरी भाग से है। बासक देश में 15 लोग मारे गए, अस्तूरियास में 13 लोग मर गए, गैलिसिया में 5 और कैंटाब्रिया में 3 लोग मारे गए। बासक देश में जहां हवा का तापमान 37 मई को 39 डिग्री तक पहुंच गया था, हाल के दिनों में सिर दर्द, मातली, उल्टी और चिंता के नुकसान के 70 से अधिक शिकायतें दर्ज की गई है। इससे पहले स्पेन की मौसम सेवा के प्रतिनिधि रुबेन डेल कैम्पो ने कहा,

0: आवाज़ी ताजिक आकाशवाणी आपका स्वागत है हमारे प्रसारण में। रेडियो आवाज़ी ताजिक 4 बजे दुशंबे नगर और साढ़े 4 बजे भारतीय समय के अनुसार 1 घंटे के जारी प्रसारण हो जाता है। आप हमारे प्रसारण में ताजिकिस्तान के नैतिक, सांस्कृतिक, सामाजिक, इतिहास और जीवन के बारे में दिलचस्प टिप्पणियाँ आठ भाषाओं ताजिकी, दारी, फारसी, रूसी, उज़्बेकी, हिंदी, अरबी और अंग्रेजी में सुन सकते हैं।
1: के मुख्य खबरें ताजिकिस्तान दवाओं के उत्पादन और औषधीय पौधों के प्रसंस्करण का विस्तार करने के लिए पीडीपीटी के पहले उपाध्यक्ष ने बेलारूस में द्वितीय अंतर्राष्ट्रीय अंतर पार्टी सम्मेलन में भाग लिया। इसराइल ने ईद अल अधा के दूसरे दिन लेबनान पर 108 हमले किया, 28 लोग मारे गए। ये और दूसरी खबरें हमारी इस घंटे में। ताजिकिस्तान दवाओं के उत्पादन और आधुनिक प्रौद्योगिकियों के आधार पर दवा उद्योग के सतत विकास के लिए अनुकूल वातावरण बनाना चाहता है। ये बात ताजिकिस्तान गणराज्य की सरकार के बैठक में कही गई। इसके लिए साल 2026-2030 के लिए ताजिकिस्तान गणराज्य में दवा उद्योग के विकास के लिए एक मसौदा कार्यक्रम विकसित किया गया है। कार्यक्रम अनुसंधान और विकास के लिए अनुकूल वातावरण बनाने, आयात प्रतिस्थापन उत्पादों के उत्पादन में वृद्धि करने और आबादी और स्वास्थ्य सेवा क्षेत्र को दवाइयों और घरेलू चिकित्सा उत्पाद प्रदान करने में मदद करेगा। इसके अलावा आने वाले वर्षों में औषधीय पौधों की खेती, संग्रह और प्रसंस्करण स्थापित किया जाएगा। साथ ही क्षेत्र के विकास के लिए विदेशी निवेश आकर्षित होंगे। देश के राष्ट्रपति मामही मौली रामो ने जोर देकर कहा है कि दवाओं के घरेलू उत्पादन को विकसित करने और इन उत्पादों का उत्पादन करने वाले उद्यमियों का समर्थन करने के लिए उपलब्ध अवसरों का व्यापक उपयोग करना आवश्यक है। ताजिकिस्तान के पीपल्स डेमोक्रेटिक पार्टी के पहले उपाध्यक्ष मलिक शो नेमाजोदा ने बेलारूस गणराज्य के ब्रेस में बुलाया रास पार्टी के पहल पर आयोजित द्वितीय अंतर्राष्ट्रीय अंतर पार्टी सम्मेलन में भाग लिया। ताजिकिस्तान की पीपल्स डेमोक्रेटिक पार्टी के पहले उपाध्यक्ष ने बेलारूस में द्विपक्षीय अंतर्राष्ट्रीय अंतर पार्टी सम्मेलन में भाग लिया। ये ताजिकिस्तान की पीपल्स डेमोक्रेटिक पार्टी द्वारा बताया गया था। सम्मेलन के दौरान जिसमें 16 देशों के राजनीतिक दलों के प्रतिनिधियों ने भाग लिया, मलिक शो नेमाजोदा ने प्रतिभागियों को ताजिकिस्तान गणराज्य के राष्ट्रपति की वैश्विक पहल के बारे में विस्तार से बताया। राष्ट्रीय नेता मामही मौली रामो ने भविष्य की पीढ़ियों के लिए शांति समेकन का दशक शीर्षक दिया। इस बात पर जोर दिया गया कि अंतर पार्टी सहयोग का विकास, शांति और स्थिरता को मजबूत करने, राजनीतिक संवाद का विस्तार करने और अंतर्राष्ट्रीय संबंधों को विकसित करने में महत्वपूर्ण योगदान दिया। अट्ठाईस मई 2026 को दुशांबे में ताजिकिस्तान गणराज्य की ऊर्जा संसाधन मंत्री दलेर जुमा ताजिकिस्तान गणराज्य की सरकार के तहत पर्यावरण संरक्षण पर समिति के अध्यक्ष के साथ बहादुर शेर अली जोदा से एक बैठक की चीनी कंपनी बोंगनो पर्यावरण के नेतृत्व के साथ मुलाकात की। ये ताजिकिस्तान की ऊर्जा और जल संसाधन मंत्रालय की प्रेस सेवा द्वारा रिपोर्ट की गई है। बैठक के दौरान पार्टियों ने दुशांबे शहर में थोस घरेलू कचरे के प्रसंस्करण और उपशिष्ट रिसाइकलिंग के माध्यम से बिजली के उत्पादन के लिए एक संयंत्र के निर्माण के लिए परियोजना के कार्यान्वयन से संबंधित सहयोग के मुद्दों पर चर्चा की। जैसा कि वार्ता के दौरान नोट किया गया था, परियोजना के कार्यान्वयन से पर्यावरण की स्थिति में सुधार, घरेलू कचरे को कम करने और आधुनिक प्रौद्योगिकियों के प्रभावी उपयोग में योगदान होगा। बैठक के बाद वार्ताकारों ने संयुक्त परियोजना को लागू करने के लिए बातचीत जारी रखने की इच्छा व्यक्त की। تاجکستان میں روسی سنسکرتی کے دینوں کے حصے کے روپ میں تاجکستان کے راشٹری سنگرہالے دوارا تیار ایک پردرشنی پرستوت کی گئی تھی جس نے آگنتکوں کے بیچ بہت روچی پیدا کی. ایک فوٹو پردرشنی اور انٹریکٹیو کاریاشالاؤں کی ایک شیلنکھا نے مہمانوں کو کازان کی سمردھی وراثت سے پریچت کرایا. ایک شیر نے سن 2026 میں اسلامی دنیا کی سنسکرتی رجدھانی کی مانت اپادھی آیوجکوں نے تترسان کی رجدھانی کے بہمکھی پرتیبھا دکھانے کی کوشش کی. کازان کریملین کی پرچیم وستوکلا اور کلی شریف مسجد سے لے کر آدھونک رچناتما سانون اور اسلامی شیشی کیندروں تک پرتیک تصویر روسی اور تاجک میں ورسیت اینوٹیشن کے ساتھ ہی جس نے آگنتکوں کو کشیتر کے اتہاس اور سنسکرتی باریکیوں میں گہری انت درشتی پراپ کرنے کے انومتی دی. فوٹو پردرشنی کے سمانانتر ویوہاری کاریاشالائیں آیوجت کی گئیں جہاں ہر کوئی پرمپری شلپ میں مہارت حاصل کر سکتا تھا جیسا کہ سلیک کی کلا، چمرے کی موزیک یا رشری آبھوشنوں میں سیرامک پینٹنگ. تاجکستان کے شطرنج کھلاڑیوں نے پانچویں کارشی اوپن انٹرنیشنل ٹورنامنٹ میں پردرشن کیا جو ازبیک شہر کارشی میں آیوجت کیا گیا تھا. شطرنج فیڈریشن آف دا ریپبلک آف تاجکستان نے بتایا پرتیوگتا میں قزاقستان، ازبکستان، کرگزستان، ترکمنستان، روس اور تاجکستان کے کھلاڑیوں نے بھاگ لیا. سوتر کے انوسار گروپ بی میں بھاگ لینے والے رخشونا سیدوا نے 6 انک بنائے اور ٹورنامنٹ کا کانسیہ پدک جیت کر مہیلاؤں کی پرتیوگتا میں تیسرا ستھان حاصل کیا ہے. تیمور اسماعیلوف نے 7 میں سے 9 انک بنائے. بہروز جورائیو 6 انک بنایا. شکرونا مسخابوا، حیدر قربونوف اور امینا مسخابوا نے 5.5 انک بنائے. احمد سعید اکرمزودہ نے 4 انکوں کے ساتھ ٹورنامنٹ کا سماپن کیا ہے. کل ملا کر لگ بھگ 200 شطرنج کھلاڑیوں نے سموپی میں پرتسپردھا کی. تاجک پہلوان لویق رجابوف نے انتراشٹریہ سنگٹھن ACBJJ برازیل کے جیو جیتسو کے پورن چیمپئن شپ کے ساتھ ایک انوبندھان پر ہستاکشر کیے ہیں اور اب برازیل کے جیو کیتسو کے نیاموں کے انوسار پردرشن کریں گے. مشرت مارشل آرٹس میں اپنے ویاپک انوبھو کے باوجود رجابوف کے لیے یہ ایک نیا چران ہے. MMA کے ان کا پیشیوار کریئر 2012 میں شروع ہوا جب انہوں نے تکنیکی ناک آؤٹ سے یوسف محمودوف کو ہرایا. ان کے بعد تاجک کھلاڑی نے لگاتار 10 جیت کی ایک شلنکھا بنائی جس نے انہیں انتراشٹریہ استر پر پرویش کرنے کے PFL لیگ کے ساتھ ایک انوبندھام پر ہستاکشر کرنے کی انومتی دی. رجبوف کو امریکہ پدونتی میں گمبھیر پرتسپردھا کا سامنا کرنا پڑا. نیادھیشوں کے سرو سمات نرنے سے انہیں رشید میگامیدوف سے اپنے کریئر میں پہلے ہار کا سامنا کرنا پڑا. حالانکہ پھر وہ نیادھیشوں کے فیصلے سے 2 جھگڑے جیت کر جیتنے کے راستے پر لوٹنے میں کامیاب رہے. اکتوبر 2019 میں اسلام مامادوف کے خلاف ان کی لڑائی ایک ڈرو میں سماپت ہوئی. PFL میں ان کا آگے کا پردرشن استھیر ہو گیا. رجبوف کو لگاتار 2 ہار کا سامنا کرنا پڑا لیکن پھر انہوں نے 3 اور جھگڑے لڑے جس میں انہوں نے ایک ہار کے ساتھ 2 جیتے. جنوری 2022 میں انہیں ایرگال FC ٹورنامنٹ میں پرتسپردھا کی جہاں انہوں نے زیف زین کو چوک ہولڈ سے ہرایا. فروری 2023 میں ان کے کریئر کا ایک نیا چران شروع ہوا جب رجبوف نے UFC کے ساتھ ایک انوبندھام پر ہستاکشر کیے. پہلے سے ہی آپ نے پہلے میچ میں انہوں نے سرو سمتی سے استیبان ریبوویچ کو ہرایا. بعد میں UFC بیگام 87 ٹورنامنٹ میں تاجک کھلاڑی نے تیسرے دور میں تکنیکی ناک آؤٹ سے عبد الکریم آل سیلواری کو ہرایا. حالانکہ 21 جولائی 2024 کو رجبوف کو امریکی ترے اوگدے نے ہرایا تھا. اب ACBJJ کے ساتھ ایک انوبندھام پر ہستاکشر کرنے کے بعد لویق رجبوف کشتی اور جیو جیتسو کے نیاموں کے انوسار پردرشن پر دھیان کیندرت کرتا ہے. یہ قدم اس کے لیے نئے افسر کھولا ہے اور اسے بہ बहुमुखी प्रतिभा का प्रदर्शन करने की अनुमति देता है, क्योंकि कुश्ती कौशल हमेशा उसकी शैली का एक महत्वपूर्ण हिस्सा रहा है। और विदेश समाचार। ईद अल अधा की छुट्टी के दूसरे दिन लेबनान के दक्षिण पूर्व और माध्य भागों में इजरायली सेना द्वारा किए गए 108 हमलों के परिणाम स्वरूप महिलाओं और बच्चों सहित 28 लोग मारे गए और कम से कम 42 घायल हो गए। लेबनान की सरकारी एजेंसी NNA के मुताबिक इसराइल ने अब तक लेबनान के विभिन्न इलाकों पर 99 हवाई हमले और 9 तोपखाने हमले किए है। बताया जाता है कि मृतकों में महिलाएं, बच्चे और सेना कर्मी शामिल है। स्पेनिश टीवी चैनल सेक्सत्ता के अनुसार उत्तरी स्पेन में कम से कम 46 लोग गर्मी की लहर के शिकार हो गए हैं। सभी मृत इबेरियन प्रायद्वीप के उत्तरी भाग से है। बासक देश में 15 लोग मारे गए, अस्तूरियास में 13 लोग मर गए, गैलिसिया में 5 और कैंटाब्रिया में 3 लोग मारे गए। बासक देश में जहां हवा का तापमान 37 मई को 39 डिग्री तक पहुंच गया था, हाल के दिनों में सिर दर्द, मातली, उल्टी और चिंता के नुकसान के 70 से अधिक शिकायतें दर्ज की गई है। इससे पहले स्पेन की मौसम सेवा के प्रतिनिधि रूबेन डेल कैंपो ने कहा, मई में तापमान निर्धारित किया गया था जो आमतौर पर गर्मियों के माध्यम के लिए विशिष्ट होता है। उनके अनुसार सप्ताहांत में सेविले शहर में तापमान 48 डिग्री तक पहुँच गया और अधिकांश इबेरियन प्रायद्वीप में तापमान सामान्य से 5-10 डिग्री अधिक। प्यारे सुनने वालों, ये थे हमारे ताज़ा खबरें जो हमने आपको प्रस्ताव किया। हमारे दूसरे प्रसारण जारी रहा है, हमारे रेडियो के साथ रहें।